گرو نانک سچے پاتشاہ اپنی کرپا کرن، کیونکہ اودی کرپا ہوندی ہے تاں گر منتر دا سمرن دا جاپ ہوندا ہے، سمرن دے نال پریتی دنوں دن وددی جاندی ہے، پرمارتھ وچ برکتاں پیندیاں ہن تاں اے دات ملدی ہے سوئے اچنتا۔ जेड़े प्रभु दा सिमरन नहीं करदे उना लई भी हजूर कहंदे न लाज मरे जो नाम ना लेवे, नाम भी हुन सुखी क्यों सोवे। एक पासे नाम तो बिना हजूर कहंदे न भाई सुख दी नींदर किवें तू सो सकदा, किवें तैनू खुशियां प्राप्त हो सकदियां। दूजे पासे जो जपदे हन जो करदे हन वाहिगुरु दा शुकराना, हजूर कहंदे न सोए अचिंता जाग अचिंता, जहां तहां प्रभ तू वर्तनता। ओ फिर अकाल पुरख वाहिगुरु नूं सदा अंग संग समझदे हन, ते जिन्हां ने अंग संग समझिया उन्हां नूं लोक परलोक दे सुख वाहिगुरु बख्श देंदा है।